0: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
1: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
1: मेलाका आकर्षणहरू:
0: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
1: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
0: लोक दोहोरिए,
1: बाल बालिकाका लागि फेस पेन्टिङ,
0: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
0: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिकाइ
2: सामग्री। विवाद समाधानका लागि हुन सकेन संवाद लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको पालिकाको सहयोगबाट आत्मनिर्भर बन्दै शीर्षकको शुभ समाचार।
3: दोलखाको दक्षिण पूर्वी भेगमा पर्ने मेलुङ गाउँपालिकाका महिला पालिकाबाट प्राप्त सहयोगपछि आत्मनिर्भर बन्दै गएका छन्। गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थाका अध्यक्ष शोभा बस्नेतले पालिकाको 50%सम्मको अनुदानले सामूहिक रूपमा दुग्ध व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको बताउनुभयो। पालिकाले उपलब्ध गराएको 34 उन्नत जातका गाईका कारण हाल दैनिक करिब 500 लिटर दूध निर्यात भइरहेको बताउनुभयो। पालिकाको प्रयासले आय आर्जनमा उल्लेखनीय सुधार आएको छ। सेतीदेवी महिला समूहका सचिव तथा कृषि उद्यमी सम्झना खड्काले पालिकाबाट प्राविधिक सहयोग पाएपछि अकबरे खुर्सानी खेती विस्तार गर्नुभएको थियो। 2600 बोटबाट 6,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको उहाँले बताउनुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

bumper पाउनुहोस् हरेक 15 दिनमा क्रम्पटन फोम मिक्सचर र बम्पर रक ड्रामा माइडिया डबल डोर र फ्रिजर जस्तै मौका पनि नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ

वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सात ईएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।

0: यो नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट अफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनि क्यूआर कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्ष लाई अझ विशेष बनाउनुहोस् सीजी संग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधान न्यायाधीशमा शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर संवैधानिक परिषदले अघि सार्यो चौथो वरियताका मनोज कुमार शर्मा, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षीय दलका नेताका लिखित असहमति शीर्षकमा कान्तिपुरमा खबर छापिएको छ। संवैधानिक परिषदले 33औं प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहिबार बसेको परिषदको बैठकले चौथो वरियताका शर्मालाई सिफारिश गरेको हो। यससँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा पनि तोडिएको छ। संवैधानिक परिषदले बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिश गरेको हो। निर्णयमा परिषदका सदस्यद्वय राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख प्रतिपक्षीय दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राख्नु भएको थियो। बैठकको अध्यक्षता गर्नुभएका प्रधानमन्त्री शाहले चौथो वरियतामा रहनुभएका शर्माको नाम अघि बढ़ाएपछि राष्ट्रिय सभा अध्यक्ष दाहाल र कंग्रेस संसदीय दलका नेता आङदेम्बेले असहमति जनाउनु भएको थियो। उहाँहरूले परम्पराको विषय उठाएपछि शाहले अब परम्परा भनेर नहुने न्याय सम्पादन र विज्ञता पनि ख्याल गर्नुपर्ने तर्क गर्नुभएको थियो। शाहले प्रस्तावमा लिखित असहमति दर्ज गर्न सकिने समेत बताउनु भएको थियो। वरियता मेचेर सिफारिश गर्ने प्रस्ताव आएपछि हामी दुईले असहमति जनायौं। एक सदस्यले भने विधि र परम्परा मेचेर आएको प्रस्तावमा सहमति हुन नसक्ने बेहोराको लिखित मत पनि राख्यौं। विगतमा न्याय परिषदले संविधान बमोजिम योग्यता पुगेका न्यायाधीशहरूको सूची पठाउने र त्यसमा पहिलो नम्बरमा रहेको व्यक्तिलाई संवैधानिक परिषदले सिफारिश गर्ने अभ्यास थियो। न्याय परिषदले 26 फागुनमै योग्यता पुगेका 6 न्यायाधीशको सूची संवैधानिक परिषदमा पठाएको थियो। संविधानको धारा 129 3 सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा 3 काम गरेको व्यक्ति प्रधान न्यायाधीशमा नियुक्त हुन योग्य हुनेछ भनिएको छ।
3: सीमा विवाद समाधानका लागि हुन सकेन संवाद शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। नेपालको भूमि लिपुलेक हुँदै भारतले कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि बल्झिएको सीमा विवाद समस्या समाधानका लागि द्विपक्षीय संवाद हुन सकेको छैन। लिपुलेकलाई सीमापार व्यापार तथा कैलाश मानसरोवर यात्रा नाकाका रूपमा प्रयोग गर्न भएको विवादित सहमतिप्रति आपत्ति जनाउँदै नेपालले दुवै छिमेकी भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ। नेपालले कूटनीतिक नोट पठाएपछि गम्भीर कूटनीतिक तरंग समेत उत्पन्न भएको छ। विदेश मन्त्रालयले लिपुलेक तथा सीमा विवादका विषयमा नेपालसँग संवाद गर्न तयार रहेको जनाएको छ। बिहिबार आयोजित साप्ताहिक मीडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कैलाश मानसरोवर यात्रा सन् 1954 सञ्चालन हुँदै आएको उल्लेख गर्दै यस विषयमा भारतको धारणा स्पष्ट रहेको बताउनुभयो। उहाँले नेपालसँग रहेका सबै विषय वार्ता र संवाद मार्फत समाधान गर्न भारत तयार रहेको पनि बताउनुभयो। जयसवालले सीमा विवाद का विषयमा समेत छलफल गर्न इच्छुक रहेको जनाउँदै एकतर्फी दावी उचित नहुने टिप्पणी गर्नुभयो।
2: पोखरा विमानस्थल निर्माणमा अनियमितता, एक पूर्व मन्त्री, 4 पूर्व तथा 1 बहालवाला सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा कान्तिपुरमा खबर छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा मूल सम्झौता विपरीत निर्माण कम्पनीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अभियोगमा एक पूर्व मन्त्री, चार पूर्व सचिव र एक वाहलवाला सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहिबार तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र तत्कालीन अर्थ सचिव शंकर प्रसाद अधिकारी र निर्णय प्रक्रियामा संलग्न अधिकारी र कम्पनी विरूद्ध 3,63,05,22,160 रूपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। मूल सम्झौता विपरीत कर छूट दिएर 3,62,00,00,000 हानि नोक्सानी गराएको अभियोगमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्व सचिव शंकर प्रसाद अधिकारी, पूर्व सचिव महेश न्यौपाने, पूर्व सचिव केवल प्रसाद भण्डारी, पूर्व सचिव सुरेश आचार्य र गण्डकीका प्रमुख सचिव ढुण्डीराज घिमिरेमाथि मुद्दा दायर गरिएको छ। यस्तै अन्य प्रतिवादीहरूमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, पर्यटनका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, प्राधिकरणका तत्कालीन राष्ट्रिय गौरव आयोजना प्रमुख तथा निर्देशक प्रदीप अधिकारी, अर्थका तत्कालीन उपसचिव युगराज पाण्डे, अर्थकी तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारी, विमानस्थल निर्माण कम्पनी सीएमसी त्यसै गरी त्यसका अध्यक्ष वाङ बो, त्यसै गरी आयोजना व्यवस्थापक सीएमसीका याङ झिगाङ विरूद्ध पनि मुद्दा दायर गरिएको छ।
3: भट्ट अग्रवाल सञ्जाल पीआईपीओमा बदमाशी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोड़िएका 8 इन्सुरेन्स कम्पनी छानबिनमा परेका छन्। नेपाल धितोपत्र बोर्डले व्यवसायी भट्ट र अग्रवालले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि थप छानबिन थालेको हो। ती इन्सुरेन्स कम्पनीले प्राथमिक शेयर आईपीओ जारी गर्नु अघि नै संस्थापक शेयर जारी गरेर लगानी जुटाउन अनौपचारिक रूपमा प्री आईपीओ ल्याउँदा अनियमितता गरेको आशंकामा छानबिन थालिएको हो। प्री आईपीओका नाममा रकम उठाउँदा बदमाशी गरेको आशंका विभागको छ। विभागले अनुसन्धानका लागि ती कम्पनीको वित्तीय विवरण समेत माग गरेको छ।
2: नेपालमा डेटा सेन्टर बनाउन विश्व प्रसिद्ध प्रविधि कम्पनीहरूले अरबौं लगानी गर्ने भएका छन्। विश्व प्रसिद्ध प्रविधि कम्पनीहरू गुगल र मेटा, फेसबुकको माउ कम्पनीले नेपालमा ठूलो लगानी सहित डाटा सेन्टर निर्माण गर्न लागेका हुन्। नेपाली औद्योगिक घरानाहरूको समूह र इन्टरनेट सेवा प्रदायकहरूसँगको साझेदारीमा दुई छुट्टा छुट्टै अत्याधुनिक डेटा सेन्टर स्थापना हुनेछ। अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको रणनीतिक साझेदारीमा नेपाली लगानीकर्ताहरूको समूहको कम्पनी ब्लू चीन डाटा भोल्ट प्रालीले काठमाण्डुको चोभार र ब्रिगन्जमा डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। यता फेसबुक, इन्स्टाग्राम र वाट्सएपको मातृ कम्पनी मेटाले पनि नेपालको प्रतिष्ठित इन्टरनेट सेवा प्रदायक वर्ल्ड कम्युनिकेशन संघको सहकार्यमा करिब 5 अर्ब लगानी गरी डाटा सेन्टर निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। ब्लू चीन डेटा भोल्टले नेपालमा पहिलो पटक टियर 4 प्रमाणीकृत हाई पर स्केल डेटा सेन्टर निर्माण गर्ने तयारी गरेको कम्पनीका एकजना प्रबन्धक नवीन अग्रवालले जानकारी दिएका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल फेयर ग्रुप, त्यसै गरी अनुज क्रियाल, क्रियाल ग्रुप, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको कम्पनीले यो योजना सार्वजनिक गरेको हो।
3: सुकुम्बासी व्यवस्थापन कार्य तीव्र शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले काठमाडौँ उपत्यका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा व्यवस्थित रूपमा बसोबास गर्दै आएका सुकुम्बासी व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ। त्यसका लागि सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नयाँ नीति तयार गर्दैछ। शहरी विकास मन्त्रालयका सचिवको सह संयोजकत्वमा गठित समितिले यस्तो नीति तयार गरिरहेको जनाइएको छ। शहरी विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारीले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको संयोजकत्वमा बनेको समितिले नीति तयार गरिरहेको बताउँदै सो नीति स्वीकृतिका लागि मन्त्री परिषदमा पेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
2: भोटेकोशी जलविद्युत आयोजना वरपुरका स्थानीयले खोलेको एक कम्पनीले भोटेकोशी पावर कम्पनीको 10% शेयर किन्न 20 करोड़ रूपियाँ ऋण लिने तयारी गरेको छ। प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ मार्फत भोटेकोशी पावरको 10% शेयर स्थानीयलाई दिन कम्पनी राजी भएपछि स्थानीयले जेएनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेका हुन्। भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुरपु शेर्पाका अनुसार शेयर खरिद गर्न आवश्यक पर्ने अनुमानित 20 करोड़ रूपियाँ बराबरको ऋण लिने प्रक्रिया शुरू गरिएको छ। उनका अनुसार गाउँपालिका भित्रका करिब 7,000 स्थानीय घरहरूलाई एक घर एक सदस्यका आधारमा छनौट गरी शेयर धनी बनाउने प्रक्रिया अघि बढ़ाइएको छ। सबै ओडाबाट तथ्याङ्क संकलन भइसकेको र हाल धितोपत्र सम्बन्धी प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको समेत उहाँले जानकारी दिनुभएको छ। शेर्पाले भन्नुभयो हरेक घरमा परिवारको सहमतिबाट एकजनाको नाममा छनौट गरिएको छ। अब उनीहरू जेएनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनीको शेयर होल्डरका रूपमा दर्ता हुने प्रक्रिया चलिरहेको छ।
3: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारमा जाने कामदारलाई विमानस्थलमा 17 प्रश्न सोधेर पठाउने गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहिबारको बैठकमा मन्त्री यादवले उक्त जानकारी दिनुभएको हो। जसमध्ये धेरैले उत्तर दिन चाहेको र उत्तर दिएका मध्ये 38% व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको भेटिएको उहाँको भनाई छ। विदेश जाने कामदारलाई एयरपोर्ट 17 प्रश्न शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो। यो
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।